0: 50 साल उनका साथ दिया। जेल की कैद, जिलावतनी का जमाना और कत्ल कर दिए जाने का खौफ, हर मौके पर सब्र किया। एक खातून ने उनसे बदतरीन यादों के बारे में पूछा जो उस दौरान उनके साथ पेश आई थी। इन्होंने बताया, एक रात मैं, मेरे शौहर और 3 बच्चे घर में थे कि शाह के सवा की मामूरीन ने घर पर धावा बोल दिया और मेरे शौहर को जदोकोप करना शुरू किया। इन्होंने बहुत तशद्दुद किया। मेरे शौहर ने इस हालत में मुझे कहा कि बच्चों को कमरे से बाहर ले जाऊं ताकि इस वाकये को वो ना देख सकें। इतने में एक सवाकी ने मेरे बेटे को उठाया और आका के सामने फेंक दिया और फिर वो लोग पागलों की तरह जदोकोप करने लगे। एक शख्स ने आका को कमरे के दरमियान बिठा दिया और इसराइली साख्त की पिस्तौल निकाली। इस पिस्तौल के साथ वो आका के पांव और जिस्म के मुख्तलिफ हिस्सों पर जोर जोर से ज़र्बे लगाने लगा, यहाँ तक कि आका का जिस्म जख्मों से चूर हो गया और जगह जगह से खून रसने लगा। मैंने चाहा कि आका की मदद करूं, लेकिन नहीं कर सकी। उन लोगों की ऊंची आवाज़ें सारी जगह सुनाई दे रही थीं। कालीन खून से भर गया था और मैं कुछ नहीं कर सकती थी। बहुत मुश्किल वक्त था। हम सब घर वाले बहुत सब्र व तहम्मुल से काम ले रहे थे। वो किसी बात का एतराफ़ ना ले सके, किसी खुफिया चीज़ का मालूम ना कर सके। ज़िंदगी मुश्किलात और ख़तरात से भरी हुई थी।
1: या दर एक दौरे ही मसलन साल 52 ईशुन
2: सन 1353 में हम तीनों भाई जेल में थे। वो माँ जिसके 3 बेटे जेल चले जाएं, उसके लिए ये बात नाकाबिले बर्दाश्त थी। और अगर मेरा भाई मोहम्मद उनकी मदद और उन्हें कहीं लाने ले जाने के लिए ना होता तो वो बिल्कुल अकेली हो जाती। उस वक्त हम तेहरान में थे। मैं और मेरे भाई, हम सावाक की मुश्तरिका कमेटी के आदि मुजरिमों वाली जेल में थे, जो आजकल इबरत कदे के नाम से अजायब घर बन चुका है।
1: सांदर एक जमान हर से कमेटी मुश्तरक जिद खराब करे हमी मुझे इबरत ही के अलान शुद मुझे इबरत।
3: اسد علیمون یه روز آمد اینجا گفت که یه خواب دیدم، خواب دیدم که امام دور از جانشون مرحوم شدن و من یه تعبیر خوبی کردم. خلاصه گفت خواب دیدم که امام فوت شدن و تشییع جنازه است، ما داریم میبریمشون. جمعیت زیادی هست و رفتیم از شهر بیرون رفتیم و بعد دیدیم جمعیت کم شدن و رفتیم روی بلندی و جنازه‌رم بردیم رو بلندی و دیدم مردم ساکتن، ولی من از اون علاقه‌ای که من داشتم به امام هی دست میزنم به پاهام و راه میرم از شدت ناراحتی خودم میزنم. اون بالام که رسیدیم از اون علاقه‌ای که داشتم گفتم بذار روی امام رو ببینم. روی امام رو که پس کردم، امام سرشون رو بلند کردن، با انگشت اشاره کردن، 2 مرتبه فرمودن که تو یوسف میشی، تو یوسف میشی. این خواب رو که برای من نقل کرد گفتم آره دیگه، حضرت یوسف هم تو زندان بود دیگه، تو هم از بس این میری زندان بشه حضرت یوسف. گذشت این خواب مدت‌هایی تا اون سالی که انتخاب شد برای ریاست جمهوری. یکی از علمای تهران اونجا یادش آمده بود از این خواب سید علی، آمده بود من تهران، گفته بود که این خوابت دیدی تعبیرش چی بود؟ تعبیرش همین بوده که حضرت یوسف هم از زندان که در اومد عزیز مصر